0: कोई हाथ भी ना मिलाएगा, जो गले मिलोगे तपाक से, ये नए मिजाज का शहर है, जरा फासले से मिला करो। जी हाँ, इसमें कोई शक नहीं है कि बशीर बद्र साहब की गजलें जब मुशायरों में पढ़ी जाती तो लोग दीवानावार दाद देते, वो महफिल में आते तो लफ्जों की खुशबू बिखर जाती। ये अशार इसके बखूबी मिसदाक हैं। दुश्मनी लाख सही, खत्म ना कीजिए रिश्ता, दुश्मनी लाख सही, खत्म ना कीजिए रिश्ता, दिल मिले या ना मिले हाथ मिलाते रहिए। गम है आवारा अकेले में भटक जाता है, गम है आवारा अकेले में भटक जाता है, जिस जगह रहिए वहां मिलते मिलाते रहिए, जाने कब चांद बिखर जाए घने जंगल में, जाने कब चांद बिखर जाए घने जंगल में, अपने घर के दरो दीवार सजाते रहिए। इतना ही नहीं, बद्र साहब की लिखी हुई गजलों को फिल्मी दुनिया के बहुत से गुलकार हजरात ने अपनी आवाज देकर उसे हर दिल का गुनगुनाता हुआ नगमा भी बना दिया है। ऐसे ही एक गजल न जी भर के देखा न कुछ बात की, न जी भर के देखा न कुछ बात की, बड़ी आरजू थी मुलाकात की। सामीन, बशीर बद्र साहब की शायरी की सबसे बड़ी खूबी यह है कि वह आम जिंदगी की छोटी छोटी बातों को बड़े सादे मगर असर अंगेज अल्फाज में कहे जाते हैं। उनके मिसरे रोजमर्रा के जुमलों की तरह दिल में उतर जाते हैं। इस पसे मंजर में वो फरमाते हैं, दुश्मनी जम के करो लेकिन ये गुंजाइश रहे, जब कभी हम दोस्त हो जाएं, जब कभी हम दोस्त हो जाएं तो शर्मिंदा ना हो। बशीर बद्र साहब का कमाल यही है कि उनकी शायरी में दिल की धड़कन सुनाई देती है। मोहब्बत हो या जुदाई, उम्मीद हो या मायूसी, हर जज्बा उनके यहाँ अपनी पूरी शिद्दत के साथ मौजूद है। इस पर वो कहते हैं, दुनिया जिसे कहते हैं जादू का खिलौना है, मिल जाए तो मट्टी है, खो जाए तो सोना है।
1: आदाब सामे, एक बार फिर हम लेकर हाजिर हैं आपकी खिदमत में आपका अपना पसंदीदा प्रोग्राम खत के लिए शुक्रिया। मैं आपकी मेजबान शाजिया खान और मेरे साथ इस सफर में साथ दे रहे हैं सुरेंद्र राजेश्वरी।
2: सभी सुनने वालों को राजेश्वरी का आदाब और शाजिया खान साहिबा आपको भी बहुत बहुत आदाब। लगभग एक महीने के बाद मुलाकात का मौका फराहम हुआ है सुनने वालों के साथ में।
1: जी,
2: अल्लाह का बड़ा एहसान है, बड़ा करम है। मैं समझता हूँ कि तमाम हमारे जितने भी सुनने वाले हैं बहुत खुश होंगे और सेहतमंद होंगे।
1: बिल्कुल, तो बिला किसी ताखीर के मैं आज का पहला खत लूं राजेश्वरी जी।
2: जी बिल्कुल,
1: तो आज का पहला खत जो हमारे पास आया है वो बहुत दूर से आया है, नीदरलैंड के एम्स्टरडैम शहर से, और उसे भेजा है शैलजा खाती साहिबा ने, जो लिखती हैं हमारे प्रोग्राम सुखन के आईने के मुतालिक, और लिखती हैं, मैं ये खत एम्स्टरडैम से लिख रही हूँ। आपके उर्दू प्रोग्राम मैं अक्सर यूट्यूब के जरिए सुनती हूँ। अभी रिसेंटली मैंने एक पॉडकास्ट सुना जिसमें शाजिया खान की प्रोफेसर अब्बास रजा नैयर से खास बातचीत सुनी जो मुझे बहुत अच्छी लगी, जिससे उर्दू को लेकर मेरी जानकारी में भी काफी इजाफा हुआ। आकाशवाणी लखनऊ की इस पहल को मैं दिल से सराहती हूँ।
2: शैलजा खाती साहिबा, आपका बहुत बहुत इस्तकबाल है इस प्रोग्राम में, शुक्रिया भी अदा करते हैं आपकी समातों का। जिस प्रोग्राम का आपने जिक्र किया है, प्रोफेसर अब्बास रजा नैयर साहब मौजूद थे स्टूडियो में, सुखन के आईने में जो प्रोग्राम आपने सुना। प्रोफेसर नैयर साहब हिंदुस्तान के बहुत नामवर हस्ती हैं, सुखनवर हैं और बेहतरीन अदीब हैं, और बड़ा मकबूल नाम है हिंदुस्तान में।
1: शायर भी हैं,
2: शायर भी बहुत बेहतर हैं। ये बहुत अच्छा लगा सुन के कि आपने उस प्रोग्राम को सुना, उस पॉडकास्ट को हमने सराहा है। कोशिश कीजिएगा कि और भी प्रोग्राम हमारे जो पॉडकास्ट से ब्रॉडकास्ट जब आप तक पहुंच रहे, इतनी दूर से आपने ईमेल किया है, आपके समातों का बहुत बहुत शुक्रिया शैलजा जी।
1: हमारा अगला खत हमें मौसूल हुआ है कानपुर से गुलेजर अदीबा का, जो लिखती है हमारे प्रोग्राम अफसाना दुनिया के नक्शे में आदमी के मुतालिक। ये लिखती हैं, बहुत उम्दा, یوں تو پورا پروگرام ہی سماعت کے لطف کو دوبالا کر رہا تھا، لیکن جناب شاہد اختر صاحب کا افسانہ دنیا کے نقشے میں آدمی سن کر واقعتاً آنکھوں میں آنسو بھرائے۔ افسانے کے تمام تر اجزائے ترکیبی افسانہ کے اعلیٰ ہونے کا ثبوت پیش کر رہے تھے۔ اہم بات یہ ہے کہ افسانہ صرف ایک افسانہ نہیں بلکہ معاشرے کے ہر طبقے کے لیے نصیحت آمیز بھی تھا۔ اس کے علاوہ اس افسانے کے متعلق محترم جناب عمیر صاحب کی تمہیدی گفتگو بھی پر اثر رہی۔ آپ دونوں میری جانب سے مبارکباد قبول فرمائیں۔ میں اس پروگرام کی کامیابی کے لیے پروگرام کے پیشکار جناب آصف اقبال صاحب کو بھی قلبی مبارکباد پیش کرتی ہوں۔
2: گلزار ادیبہ صاحبہ، بہت شکریہ آپ کا۔ اور شازیہ جی، یہ افسانہ کا جب مسئلہ ہوتا ہے آپ یہ دیکھیں کہ کہنے ہی کیا۔ گلزار ادیبہ، بہت شکریہ آپ کا کہ آپ نے افسانہ، جو کہ دنیا کے نقشے میں آدمی کے موضوع پر تھا، اس عنوان سے آپ نے یہ افسانے کو سنا۔ بہت شکریہ، آپ قیمتی وقت دیتی ہیں اور ہمیں اچھا لگتا ہے کہ ہمارے پروگرام آپ تک باقاعدہ اسی سلیقے سے پہنچ رہے ہیں۔ بہت بہت شکریہ، آئندہ بھی رابطہ قائم رکھیے گا، اور پروگرام کو اور بھی کیسے بہتر کر سکتے ہیں اس کے بارے میں بھی ہمیں ضرور لکھیے گا۔ آپ کا بے حد شکریہ۔
1: ہمارا اگلا خط ہے ہمارے پروگرام صحت نامہ کے متعلق، جسے بھیجا ہے جہاں آرا سلیم نے۔ یہ لکھتی ہیں، صحت نامہ پروگرام سنا، شمس العارفین کے سوالات ڈاکٹر فرحہ آصف کے جواب بڑی اہمیت کے تھے۔ ڈاکٹر فرحہ صاحبہ کے ایک عام انسان کو گرمیوں کے موسم میں خود کو بیماریوں سے بچانے کے لیے کیا کھانا، پینا، کیا احتیاط کرنی چاہیے، بے حد آسان زبان میں بتانے میں کامیاب رہیں۔ آواز دونوں کی بہت کلیئر شیریں رہی۔ پروگرام آج کل کے موسم کے لحاظ سے اہم اور کارآمد رہا۔ آصف اقبال صاحب کی پیشکش بہت عمدہ رہی۔
2: جہاں آرا سلیم صاحبہ، بہت شکریہ آپ کا ای میل کرنے کے لیے۔ اور صحت نامہ جو ہمارا پروگرام ہے، اس کا مقصد صرف اس لیے کہ تاکہ ہمارے سننے والے ہیں وہ اپنی صحت کا بھی دھیان رکھیں، اور جیسے جیسے شاہجہ خان صاحبہ موسم میں تبدیلی ہوتی ہے تو ہماری کوشش ہوتی ہے کہ جیسے ان دنوں شدت کی گرمی پڑ رہی ہے تو کس طرح سے اپنا خیال رکھنا ہے، بچوں کا خیال رکھنا ہے، بزرگوں کا خیال رکھنا ہے، یہ بڑی بات ہے۔ ڈاکٹر فرحہ صاحبہ نے اس صحت نامہ کے پروگرام کو آپ تک پہنچایا تھا، شکریہ ان کو بھی اس مائیکروفون کے ذریعے ہم پہنچا رہے ہیں۔ اور آصف اقبال صاحب کی کوشش تھی، وہ کامیاب ہوئی۔ ہمارا سلیم صاحبہ، آپ کا بھی ہے شکریہ۔
1: اسی پروگرام کے متعلق ہمیں ایک اور خط موصول ہوا ہے، اور یہ بھیجنے والے ہیں جناب عبد القدوس ہاشمی۔ یہ بھی لکھتے ہیں، میزبان اور مہمان جب دونوں ڈاکٹر ہوں تو مکالمے صحت مند اور سامعین کے لیے مفید ہوتے ہیں۔ موسم گرما کی احتیاط تدابیر سے لے کر امراض نسواں جراثیم اور آلودگی سے ہونے والے مہلک امراض اور تدراک پر معلوماتی گفتگو صحت مند جسم صحت مند معاشرے کی تشکیل کرتا ہے۔ اس لحاظ سے جناب آصف اقبال صاحب کا موضوع کا انتخاب، ساتھ ہی جناب سعید اختر صاحب کا اہتمام، اور محترمہ ڈاکٹر فرحہ آصف صاحبہ سے ڈاکٹر شمس العارفین کے موضوع کے لحاظ سے سوالات، اور ڈاکٹر فرحہ آصف صاحبہ کی اردو، انگریزی اور ہندی الفاظ پر مشتمل پر اثر گفتگو۔ سامعین، ڈاکٹر صاحبہ کی صحت مند گفتگو اور مشوروں سے استفادہ کریں گے، یہی صحت نامہ کا مقصد ہے۔ میں اپنے اور تمام سننے والوں کی جانب سے دلی مبارکباد پیش کرتا ہوں۔
2: عبد القدوس ہاشمی صاحب، آپ کا شکریہ کہ آپ نے صحت نامہ کے اس پروگرام کو سنا، اور ڈاکٹر فرحہ صاحبہ کو ہم نے مدعو کیا تھا۔ کوشش یہ تھی کہ تمام ساری باتوں پر بات چیت ہو جو آپ کے لیے فائدہ مند بھی ہو، مفید بھی ہو۔ آپ کا بہت شکریہ کہ آپ نے قیمتی وقت اس پروگرام کے لیے نکالا، ہمارے اردو پروگرام کو دیا ہے، اس کے لیے ہم آپ کا بہت شکریہ ادا کرتے ہیں۔
1: ہمارا جو ایک پروگرام ہے بیت بازی کا، جو بہت زیادہ پسند بھی کیا جاتا ہے، ہمارا اگلا خط اسی پروگرام کے تئیں اسی نسبت سے ہمیں موصول ہوا ہے، اور یہ بھیجنے والے ہیں رضوان الرضا صاحب، جو لکھتے ہیں، آج ریڈیو سے نشر ہونے والے اردو پروگرام میں بیت بازی سے لطف اندوز ہوا۔ شمس العارفین کی نظامت میں تمام شرکا نے بہترین اور معیاری اشعار سنائے۔ آخر میں جناب آصف اقبال صاحب نے ریڈیو کے اردو نشریات پر اپنے خیالات کا اظہار کیا، اور اس کی اہمیت اور ضرورت کے ساتھ اس کی افادیت پہ بھی روشنی ڈالی۔ دلی مبارکباد۔
2: بہت شکریہ رضوان رضا صاحب آپ کو۔ اور بیت بازی کا پروگرام شاہ جب بڑا ایک اپنے آپ میں خود میں ایک بڑی بہت مزے کی چیز ہے۔
1: بہت مزے،
2: آپ یہ دیکھیں کہ یہ شروع بہت پہلے اس پروگرام میں کبھی ہوا کرتا تھا،
1: جی،
2: بعد میں یہ آصف صاحب نے دوبارہ اس کو شروع کیا، تو مجھے لگتا ہے کہ سننے والوں تک اس طریقے سے پہنچ بھی رہا ہے، تو شاید پسند آ رہا ہے لوگوں کو، اور اچھا بھی تھا۔ بہت بہت شکریہ آپ کا۔
1: اگلا خط ہمیں بھیجا ہے درگیش ناگن پورے، رادھے شیام ناگن پورے، وندنا، بھاونا، بندو، گولو، کسم بائی، بابو دیویانش اور سورج کمار ڈھاک سے، گرام جسواڑی، ضلع کھنڈوا، مدھیہ پردیش سے۔ اور یہ لکھتے ہیں، ہمیں آپ کا اردو کاریکرم بہت اچھا لگتا ہے۔ ہمیں دنانک 7 مئی 2026 کا اردو پروگرام بہت اچھا لگا۔ اس پروگرام میں نوابین اودھ کی غذائیں وشے پر مہمان حفیظ عتیق ادوئی جی سے پریزنٹر شمس العارفین صاحب کی بات چیت بہت اچھی لگی۔ اور انہی کا ایک خط ہمیں اور موصول ہوا ہے، اگر اجازت ہو میں وہ بھی پڑھ دوں۔
2: بالکل بالکل
1: جی۔ جو اگلا خط انہوں نے بھیجا ہے وہ ہمارے پروگرام آکاشوانی @90 کوئز پروگرام کے لیے بھیجا ہے۔ जिसके मुताबिक ये लिखते हैं, हमें आपका उर्दू कार्यक्रम बहुत अच्छा लगता है। हमें दिनांक 18 मई 2026 दिन सोमवार का उर्दू प्रोग्राम बहुत अच्छा लगा। इस कार्यक्रम में आकाशवाणी एट 90 विषय पर इरम यूनानी मेडिकल कॉलेज लखनऊ कैंपस में की गई बातचीत और क्विज टाइम पार्ट वन बहुत अच्छा लगा। प्रेजेंटर जमशेद सिद्दीकी, शमसुल आरफीन, आसिफ इकबाल जी को हार्दिक बधाई।
2: शाहजब, मैं आपको एक बात बताऊं कि ये हमारे कार्यक्रमों को लगातार सुनते हैं
1: जी,
2: और लगभग सारे कार्यक्रमों में इनका खत आता है और
1: ये हमारे बड़े अजीज सामे हैं।
2: आपने नवाबीन अवध की जो गजाएं थी इस पर जो अपनी प्रोग्राम था और खासतौर से आकाशवाणी का जो क्विज प्रोग्राम आपने सुना, वो कोशिश ये थी कि जो 90 साल का हमारा आकाशवाणी का सफर है उस पर तमाम सारे प्रोग्राम पूरे हिंदुस्तान में किए जा रहे हैं और उसी सिलसिले में ये प्रोग्राम भी किया था क्विज का। आपको पसंद आया नागिनपुरी जी, और आपके तमाम परिवार के लोगों को, आपके दोस्तों को बहुत बहुत धन्यवाद।
1: अगला खत हमें मौसूल हुआ है लखनऊ से ही। लिखने वाली हैं आफरीन नाज। ये लिखती हैं, ये हमारे प्रोग्राम किस्सा चार दरवेश के मुतालिक लिखती हैं और इन्होंने लिखा है, आपका प्रोग्राम किस्से चार दरवेश की पहली किस्त सुनकर दिल खुश हो गया। बाग बहार को जिस खूबसूरत अंदाज, साफ जुबान और दिल नशी पेशकश के साथ पेश किया गया वो बेहद मुतासिर कुन था। खास तौर पर शाज़े खान साहिबा की पुरसोज आवाज और अंदाजे बयान ने दास्तान को गोया जिंदा कर दिया। पहला दरवेश की दास्तान में इश्क, राज और दर्द की जो कैफियत थी उसने हमें आखिर तक अपने सहर में बांधे रखा। उम्मीद है आने वाली किस्तें भी इसी तरह दिलचस्प और यादगार होंगी। पूरे प्रोग्राम की टीम को दिली मुबारकबाद और नेक तमन्नाएं।
2: आफरीन ना साहिबा, पहले तो शुक्रिया आपका, और इंशाल्लाह कोशिश होगी कि इसकी जो अगली किस्त आएंगी आप तक, जिस तरह से इस किस्त को आपने सुना है, पसंद किया, इंशाल्लाह आने वाली किस्त भी इसी तरह से होगी, हमारी कोशिश भी होगी। रही बात मुबारकबाद देने की, शाजिया तो यहाँ साथ बैठी हुई हैं, शाजिया आपको बहुत मुबारक हो,
1: बहुत
2: प्रोग्राम आपने पसंद किया, इसकी दावत तो अलग से होगी। हम सुनने वालों का बहुत शुक्रिया अदा करते हैं कि वो लगातार हमारे कार्यक्रमों को सुन रहे हैं, हमारे प्रोग्राम को सुन रहे हैं और हमें खत भी इरसाल कर रहे हैं। आप सबका, आपके समातों का बेहद शुक्रिया।
1: एक खत हमारे पास और आया है जो खासकर कुछ जानना चाहते हैं
2: क्या,
1: और ये लिखने वाले हैं जुबैर इदरी साहब सीतापुर से।
2: अच्छा,
1: ये लिखते हैं, मैं इस उर्दू प्रोग्राम में शामिल होना चाहता हूँ। मैं जानना चाहता हूँ कि इस शानदार प्रोग्राम में किस तरह मैं शामिल हो सकता हूँ।
2: जुबैर भाई, बहुत शुक्रिया आपका, प्रोग्राम में इस्तकबाल भी करते हैं हम आपका। तो देखिए, आकाशवाणी के किसी भी प्रोग्राम में अगर आप शामिल होना चाहते हैं तो पहले तो ये मालूम हो कि आपको बूर किस्म हासिल है, आप लिखते क्या हैं, शायर हैं या मकाला निगार हैं या अफसाना लिखते हैं, अफसाना निगार हैं या किसी तकरीर के जरिए आप पहुंचना चाहते हैं, तो उसके बारे में हमें पहले तो लिखें, और कुछ अगर आपने लिखा है तो उसको हम तक रिसाल करें, तो इंशाल्लाह अगर इस लायक होगा तो उसको जरूर प्रोग्राम में शामिल किया जाएगा, तब आपको मदद किया जा सकता है। बहुत शुक्रिया बहरहाल, आपने जानना चाहा।
1: और हमारे जो एक सबसे अजीज तरीन सामे हैं, हाफिज मसूद साहब।
2: अच्छा,
1: अगर उनका खत हम शामिल ना करें प्रोग्राम में तो मेरा ख्याल है राजेश्वरी जी, हमारा खत के लिए शुक्रिया प्रोग्राम अधूरा रह जाएगा।
2: जाहिर सी बात है, कुछ लोग ऐसे हैं कि जिनके बगैर महफिल भी अधूरी होती है और प्रोग्राम भी।
1: जी बिल्कुल, तो हमारे हाफिज मसूद साहब ने 3 प्रोग्राम के मुतालिक खत इरसाल किया है। खत के लिए शुक्रिया, महफिल शायरी और अफसाना, दुनिया के नक्शे में आदमी। खत के लिए शुक्रिया के मुतालिक हाफिज मसूद साहब लिखते हैं, बाद अर्ज ये कि आज 30 अप्रैल 2026 बरोज जुमेरात खत के लिए शुक्रिया प्रोग्राम सुनकर बेहद मुतासिर हुआ। इस प्रोग्राम में कर्बो जवार के अलावा दूर दराज से भी काफी खत मौसूल हुए, जिन्हें मोहतरमा शाज़िया खान साहिबा ने अपने बेहतरीन अंदाज में पढ़ा और मोहतरम सुरेंद्र राजेश्वरी साहब ने खूब खूब पजीराई की। आज के प्रोग्राम में उस्ताद मोहतरम सैयदुल हसन खान गुहर खैराबादी के कलाम की तारीफ और अपने बेहतरीन दोस्त महबूब खैराबादी का लाजवाब खत सुनकर दिल बाग बाग हो गया। मैं इस बेहतरीन प्रोग्राम के लिए मोहतरम आसिफ इकबाल साहब, सुरेंद्र राजेश्वरी साहब, मोहतरमा शाज़िया खान साहिबा और आकाशवाणी लखनऊ के सभी जिम्मेदारान को दिली मुबारकबाद पेश करता हूँ। और अगला खत अफसाना दुनिया के नक्शे में आदमी के मुतालिक हाफिज मसूद साहब लिखते हैं कि उमैर साहब की मेजबानी में सुनकर बहुत अच्छा लगा, जिसकी जितनी भी तारीफ की जाए वो कम है। यकीनन अफसाना मुख्तसर होने के साथ साथ कम वक्त में भी कारी को सोचने पर मजबूर करता है। आज के अफसाने का मौजू था दुनिया के नक्शे में आदमी, जिसे अफसाना निगार शाहिद अख्तर साहब ने बेहतरीन लबो लहजे में पेश किया, जिसे सुनकर दिल बाग बाग हो गया। अफसाने का अहम किरदार मुजीब, जिसे पढ़ाई का शौक, बाप गुस्से में चूर, माँ मोहब्बत की पैकर, दूसरे गुर्बत, किताब और अखबार पढ़ने का मंजर, बाप के सवालात, मुजीब صلیب کے جوابات پر بہترین روشنی ڈالی گئی۔ اس بہترین افسانے کے لیے شاہد اختر صاحب کو دلی مبارکباد۔ آخر میں کلام شاعر کے تحت محترمہ شگفتہ انجم صاحبہ نے اپنے بہترین ترنم میں عمدہ کلام پیش کیا جو بہت اچھا لگا، اور کیا خوب شعر پڑھا۔ عشق ہے آگ کا دریا، یہ بزرگوں نے کہا، خود کو اس پار سے اس پار کروں یا نہ کروں۔ اس بہترین پیشکش کے لیے محترم آصف اقبال صاحب، سید محمد عمیر صاحب، شاہد اختر صاحب، شگفتہ انجم صاحبہ اور آکاش وانی لکھنؤ کی پوری ٹیم کو دلی مبارکباد۔ اسی کے ساتھ ان کا جو اگلا خط ہے وہ ہمارے پروگرام محفل شاعری کے متعلق ہے، جس کے متعلق یہ لکھتے ہیں، آکاش وانی لکھنؤ سے نشر اردو پروگرام محترم شمس العارفین صاحب کی شاندار نظامت اور بہترین میزبانی میں بہت اچھا لگا، جس میں بہترین شعرائے کرام عتیق فتح پوری، صوفی گونڈوی اور عامر مختار صاحبان نے شرکت کی اور اپنے عمدہ کلام سے

यहाँले सुन्नुभयो सोनाम तामाङको आवाजलाई, शब्द थियो सञ्जीव थापाको, अनि सङ्गीत प्रदीप छेत्रीको, र अब पालो भएको छ लोकगीतको। गुन्जनी आवाज सुदीप वाइवाको, शब्द शरण राईको छ भने सङ्गीत रहेको छ गणेश कुमार घिसिङको।

0: सांगीतिक कार्यक्रमपछि श्रोता अब पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन की बात कार्यक्रममा राष्ट्रको अमूल्य सम्पदाको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नवनियुक्त रक्षा प्रमुख सिडिएस लेफ्टिनेन्ट जेनरल एनएस राजा सुब्रमणिले सशस्त्र बलहरू राष्ट्रको सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। एडमिरल कृष्ण स्वामीनाथनले आज 27 नौसेना प्रमुखको रूपमा कार्यभार ग्रहण गर्नुभएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानसित परमाणु सम्झौतामा पुग्ने नजिक पुगेको बताउनु भएको छ। सिङ्गापुर ओपन ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगलको फाइनलमा आज सात्विक साईराज रङ्क रेड्डी र चिराग शेट्टीको भारतीय जोडीले इन्डोनेसियाका जोडीसित प्रतिस्पर्धा गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीहरूलाई हालको भीषण गर्मीमा अत्यधिक सावधानी अपनाउन र सरकारी निर्देशनहरू पालन गर्न आग्रह गर्नुभएको छ। आकाशवाणीमा प्रसारित आफ्नो मन की बात कार्यक्रममा उहाँले मानिसहरूलाई घरबाट बाहिर निस्कनु अघि पर्याप्त पानी पिउन र घामबाट बाँच्ने उपायहरू अप्नाउने सल्लाह दिनुभएको छ। प्रधानमन्त्रीले गर्मीबाट राहत पाउन लस्सी तथा शर्बतहरू पिउने सल्लाह दिनुभएको छ। उहाँले यी पेय पदार्थहरूले एक भारत श्रेष्ठ भारतको भावनालाई प्रतिबिम्बित गर्न साथै पुस्ताहरूको अनुभव समावेश गर्दछ भनी बताउनुभयो।
2: हमारे यहाँ गर्मी से लड़ने का तरीका भारत के अलग अलग क्षेत्रों की परंपरा का हिस्सा है और इसमें एक भारत श्रेष्ठ भारत की भावना की झलक भी मिलती है। और एक बात जरूर ध्यान रखिएगा, इनमें से ज्यादातर चीजें हमारी अपनी रसोई से निकली है। आप भी गर्मी के दौरान देसी पेयजलों का खूब आनंद लीजिए।
1: प्रधानमन्त्रीले काशीको लङ्गडा, महाराष्ट्रको अल्फन्सो, गुजरातको केसर र पश्चिम बङ्गालको हिमसागरको बारेमा चर्चा गर्नुहुँदै हरेक क्षेत्रको आँपको स्वाद र सुगन्ध अद्वितीय हुने बताउनुभयो। श्री मोदीले आँपले विश्व बजारमा सफलतापूर्वक प्रवेश गरेको र देशको कृषि अर्थव्यवस्थाको लागि यसको ठूलो महत्व रहेको बताउनुभयो।
2: महाराष्ट्र र कोकणका हापुस, अल्फन्सो, गुजरातका केसर, यो त आम्रसकी जान है। उत्तर प्रदेश का दशहरी और मेरी काशी का लंगड़ा, बिहार का जरदालू, चौसा, मालदा, हर नाम के साथ लोगों की यादें जुड़ी हुई हैं। दक्षिण भारत जाइए तो बंगनपल्ली, तोतापुरी, नीलम, मलगोवा, बंगाल का हिमसागर, उड़ीसा और आंध्र प्रदेश का सुवर्ण रेखा, यानी जगह बदलती है, आम का रूप रंग और उसका स्वाद भी बदल जाता है। और साथियों, आम की ये यात्रा अब गांव से ग्लोबल मार्केट तक भी पहुंच रही है।
1: प्रधानमन्त्री मोदीले नेदरल्यान्ड्सको आफ्नो हालैको भ्रमणलाई उल्लेख गर्नुहुँदै डच सरकारले चोलकालीन ताम्र पट्टिकाहरू भारतलाई फिर्ता गरेको बताउनुभयो। यस विकासले विश्वभरिका तामिल समुदायमा ठूलो उत्साह उत्पन्न भएको उहाँले बताउनुभयो। उहाँले यी ताम्र पट्टिकाहरूले चोल साम्राज्यको समुद्री पराक्रम र दक्षिण पूर्वी एसियाली राष्ट्रहरूसितको यसको ऐतिहासिक सम्बन्धको प्रमाणको रूपमा काम गर्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले राष्ट्रको अमूल्य सम्पदाको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको पुष्टि गर्नुभयो। उहाँले ज्ञान भारतम अभियान अन्तर्गत छत्तिसगढको मल्हारमा 3 दुर्लभ ताम्र पट्टिकाहरू फेला परेको बताउनुभयो। प्रधानमन्त्रीले झारखण्डको राजधानी राँचीमा आयोजित राष्ट्रिय वरिष्ठ एथलेटिक्स महासङ्घ प्रतियोगिताको बारेमा बोल्नुहुँदै यस कार्यक्रममा लगभग 800 खेलाडीले भाग लिएको बताउनुभयो। श्री मोदीले गुरिन्दर वीर सिंह, विशाल टीके, तेजस्विन शङ्कर, देव मीना र कुलदीप कुमारलाई 4 राष्ट्रिय रेकर्ड तोडेकोमा बधाई दिनुभयो। उहाँले 100 मिटर स्प्रिन्टमा नयाँ कीर्तिमान कायम गर्ने गुरविन्दर वीर सिंह र अनिमेष कुजुरसित पनि बात गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, खगोल विज्ञानले देशको हरेक पुस्तामा जिज्ञासा जगाएको छ। उहाँले उल्लेख गरे कि खगोल विज्ञानको क्षेत्र देशभरि द्रुत गतिमा लोकप्रिय हुँदै गइरहेको छ। श्री मोदीले युवाहरूलाई खगोल विज्ञान क्लबहरूमा सामेल हुन र बिदाको समयमा तारामण्डलहरूको भ्रमण गर्ने आग्रह पनि गर्नुभयो।
2: राजकोट के बिग बैंग एस्ट्रोनॉमी क्लब ने गिर के जंगलों से लेकर कच्छ के रण तक अनेक एस्ट्रोनॉमी इवेंट्स आयोजित किए। ज्योतिर्विद्या परिसंस्था भी एस्ट्रोनॉमी के सबसे पुराने संस्थानों में से एक है। यहाँ ऑब्जर्वेशनल फैसिलिटीज के साथ साथ बुक्स लाइब्रेरी और टेलीस्कोप लाइब्रेरी की सुविधा भी है। मैं आईसेक का भी जिक्र करना चाहूंगा। यह एक स्टूडेंट लेड नेशन वाइड नेटवर्क है जो एस्ट्रोनॉमी और एस्ट्रोफिजिक्स क्लब को आपस में जोड़ता है। साथियों, अपनी हॉबी के लिए समय निकालना और लगातार कुछ नया सीखते रहना बहुत जरूरी है।
1: प्रधानमन्त्रीले उत्तर प्रदेशमा नहरबाट गंगा डल्फिन उद्धार गरिएको भिडियोको पनि उल्लेख गर्नुभयो। उहाँले यस उद्धार कार्यमा नमामि गंगे अभियान अन्तर्गत स्थापित भारतको पहिलो गंगा डल्फिन उद्धार एम्बुलेन्सले निर्वाह गरेको निर्णायक भूमिकालाई प्रकाश पार्नुभयो। श्री मोदीले भन्नुभयो, गंगा डल्फिनको संरक्षणले नदीको जैविक विविधता र यसको अमूल्य प्राकृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँछ। प्रधानमन्त्रीले केरलममा निशुल्क स्विमिङ क्लब चलाउने

0: का साजी वाला शेरिल को प्रयास को पनि प्रशंसा गर्नुभयो। प्रधानमन्त्रीले उत्तर प्रदेशको बस्तीका आकाश गुप्तको पनि उल्लेख गर्नुभयो, जसले आफ्ना साथीहरूसित मिलेर गाउँको मनोरमा नदी सफा गर्नु भएको थियो। श्री मोदीले गोवाका एक सेवानिवृत्त शिक्षक बालकृष्ण अय्याको कथा पनि साझा गर्नुभयो, जसले मड्डी टोलप क्षेत्रमा पानीको संकट समाधान गर्न काम गर्न थालेका छन्। प्रधानमन्त्रीले तमिलनाडुको नागर कोयलमा 15 विद्यालय सञ्चालन गर्ने शिक्षिका गिरिजा अम्माको प्रशंसा गर्नुभयो, जसले मन की बातबाट प्रेरित भएर देशका सिपाहीहरूको लागि योगदान गर्ने संकल्प गर्नुभयो। गिरिजा अम्माले आफ्ना विद्यार्थीहरूलाई बहादुर सिपाहीहरूको लागि दैनिक 1 रुपियाँ दान गर्न अपिल गर्नुभयो र त्यसपछि लगभग 40 लाख रुपियाँ जम्मा भएको रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभयो। श्री मोदीले चेन्नईको पहिलो हिन्दू विद्यालयको बारेमा उल्लेख गर्नुभयो। यस विद्यालयले गत वर्ष आफ्नो 50 वार्षिक उत्सव मनाएको थियो। उहाँले भन्नुभयो, यस विद्यालय सञ्जालले देशको शैक्षिक र सांस्कृतिक सम्पदाको प्रवर्धनमा प्रशंसनीय भूमिका निर्वाह गरेको छ।
1: साथियों, गिरिजा अम्मा जी करीब 15 स्कूल चलाती हैं। इनमें चेन्नई का जय गोपाल गरोड़िया हिंदू विद्यालय बहुत प्रमुख है। उनकी देशभक्ति की भावना हर भारतवासी को प्रेरित करने वाली है। उन्होंने मन की बात से प्रेरणा लेकर देश के अनेक सैनिकों के लिए योगदान का संकल्प लिया। पिछले वर्ष ही चेन्नई के पहले हिंदू विद्यालय ने अपने 50 वर्ष पूरे किए हैं। देश की शिक्षा और सांस्कृतिक गौरव को आगे बढ़ाने में स्कूल नेटवर्क की भूमिका बहुत प्रशंसनीय है।
0: श्री मोदीले नागरिकहरूलाई आफ्नो समुदायमा समाजको भलाइको लागि निरन्तर काम गर्नेहरूलाई पहिचान गर्न र आफै पनि असल काममा सक्रिय रूपमा संलग्न हुने अपील पनि गर्नुभएको छ। नवनियुक्त रक्षा प्रमुख सीडीएस लेफ्टिनेन्ट जनरल एनएस राजा सुब्रमणिले नवप्रवर्तन समावेश गरिएकोले सैन्य क्षमताको विकासलाई तीव्र बनाएको बताउनु भएको छ। उहाँले सशस्त्र बल, उद्योग, शिक्षा, स्टार्टअप र अनुसन्धान पारिस्थितिक प्रणाली बीचको तालमेलले आधुनिकीकरणलाई गति दिने बताउनुभयो। जनरल सुब्रमणिले भन्नुभयो कि सशस्त्र बलहरूले सञ्चालनलाई सफल निष्कर्षमा पुर्याउन निरन्तर आफ्नो व्यावसायिक क्षमता र दक्षता प्रदर्शन गरेका छन् र राष्ट्रको सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न प्रतिबद्ध छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
3: हर घर सूर्य घर।
0: अब रहल समाचार। एडमिरल कृष्ण स्वामीनाथनले आज 27 नौसेना प्रमुखको रूपमा कार्यभार ग्रहण गर्नुभएको छ। उहाँले एडमिरल दिनेश के त्रिपाठीको स्थान लिनुभएको छ। एडमिरल स्वामीनाथनले चुनौतीपूर्ण, जटिल र अनिश्चित वातावरणलाई ध्यानमा राख्दै नौसेना सक्रिय रूपमा तैनात रहेको बताउनुभयो। उहाँले भन्नुभयो, नौसेनाको आधुनिकीकरण भइरहेको छ र यसमा अत्याधुनिक लडाइँ क्षमताहरू ल्याइनेछ। यस अवसरमा निवर्तमान नौसेना प्रमुख एडमिरल दिनेश के त्रिपाठीले राष्ट्रको नौसेना नेतृत्व गर्नु आफ्नो लागि सम्मानको कुरा रहेको बताउनुभयो। उहाँले पश्चिम एसियाको विद्यमान परिस्थिति बीचमा भारतीय नौसेनाको प्रतिबद्धता र व्यावसायिकता अटल रहेको उल्लेख पनि गर्नुभयो। केन्द्रीय नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले यस महिनाको 29 तारिक देशभरिका 15,000 घरहरूमा सौर्य प्यानल जडान गरिएको घोषणा गर्नुभएको छ। यो पीएम सूर्य घर निशुल्क बिजुली योजना अन्तर्गत एकै दिनमा सबैभन्दा धेरै सौर्य प्यानल जडान गरिएको रेकर्ड हो। महाराष्ट्रमा सबैभन्दा धेरै प्यानल जडान गरिएको थियो, जसले गर्दा यो गुजरातपछि देशको दोस्रो राज्य बनेको छ जहाँ 6 लाखभन्दा बढी घरमा सौर्य प्यानल जडान गरिएको छ। रक्षा सचिव राजेश कुमार सिंहले आज सिङ्गापुरमा आईआईएसएस साङ्ग्रीला डायलगको क्रममा न्युजिल्यान्डका रक्षा मन्त्री क्रिस पेंक तथा सिंगापुरका रक्षा मन्त्री चानचुङसित भेट गर्नुभयो। रक्षा मन्त्रालयले यी भेटवार्ताहरू मुख्यतः द्विपक्षीय रक्षा सम्बन्धलाई सुदृढ पार्ने, समुद्री सहयोग बढाउने, सूचना आदान प्रदानका लागि संयन्त्रहरू सुधार गर्ने र सुरक्षित, स्थिर र समावेशी हिन्द प्रशान्त क्षेत्रको लागि साझा प्रतिबद्धता दोहोऱ्याउने कुरामा केन्द्रित रहेको बताउनु भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानसित परमाणु सम्झौतामा पुग्ने नजिक पुगेको बताउनु भएको छ। यद्यपि उहाँले वार्ता असफल भएमा सैन्य कार्यवाहीको विकल्प खुला रहेको चेतावनी पनि दिनुभयो। एउटा निजी न्यूज च्यानलसित कुराकानी गर्दै श्री ट्रम्पले इरानलाई कहिल्यै पनि परमाणु हतियार विकास गर्न अनुमति नदिने दावी गर्नुभयो। उहाँले इरानले यो शर्तमा सहमति जनाएको दावी गर्नुभयो। श्री ट्रम्पले अमेरिकाको सैन्य कार्यवाहीको कारण इरानको स्थिति कमजोर भएको बताउनुभयो। उहाँले सम्झौताको निष्कर्षमा पुगेपछि हर्मुज जलडमरू तुरन्तै खोलिने दावी पनि गर्नुभयो। पश्चिम बङ्गालका राज्यपाल आरएन रविले भारत बङ्गलादेशको खुला सीमा राष्ट्रिय सुरक्षाको लागि जोखिमपूर्ण रहेको बताउनुभयो। उहाँले पूर्वोत्तरलाई देशको शेष भागसित जोड्ने चिकन नेकलाई सशक्त बनाउनमाथि बल दिनुभयो। श्री रवि आज सिलगढीमा पत्रकारहरूका लागि आयोजित नारद सम्मान समारोहमा भाग लिनका लागि बागडोगरा पुग्नुभएको थियो। उहाँले पर्याप्त बार नलगाएको कारण भारत बङ्गलादेश सीमाको एक संवेदनशील भाग असुरक्षित बनिरहेको बताउनुभयो। श्री रविले भन्नुभयो, क्षेत्रमा जनसांख्यिकी परिवर्तनको कारण चिकन नेक गलियारा पनि असुरक्षित बनेको छ। राज्यपालले भन्नुभयो, पश्चिम बङ्गालमा भारत बङ्गलादेश सीमाको लगभग 300 किलोमिटर भागमा बार लगाउन सकिएको छैन। पश्चिम बङ्गालको दक्षिण 24 परगना जिल्लाको सोनारपुरमा तृणमूल कंग्रेसका सांसद अभिषेक ब्यानर्जीमाथि भएको आक्रमणको सम्बन्धमा पुलिसले 6 जना मानिसलाई पक्राउ गरेको छ। रिपोर्ट अनुसार पक्राउ परेका पूर्व तृणमूल विधायक लवली मैत्रका नजिकका सहयोगी हुन्। उनीहरूलाई आज बरैपुर अदालतमा पेश गरिनेछ। विश्व स्वास्थ्य संगठनको महानिर्देशक टेड्रोस अधानोम गेब्रियसले काङ्गो लोकतान्त्रिक गणराज्य र युगाण्डामा इबोलाको प्रकोपको कारण यात्रा प्रतिबन्ध लगाउने तथा सीमा सिल गर्ने देशहरूसित आफ्नो निर्णयलाई पुनः विचार गर्ने आग्रह गर्नुभएको छ।
4: विश्व स्वास्थ्य संगठन के महानिदेशक टेड्रोस अधानोम का मत है कि इस तरह के कदमों से प्रभावित क्षेत्रों में राहत और बचाव कार्यों में रुकावट आ सकती है। पूर्वी कांगो के बुनिया में उन्होंने स्पष्ट किया कि इस तरह के प्रतिबंध बीमारी के नियंत्रण को और अधिक चुनौतीपूर्ण बना सकते हैं। उन्होंने कहा कि ऐसे कदम पारदर्शिता और आपसी विश्वास को भी कमजोर करते हैं। कांगो में स्वास्थ्य अधिकारियों ने इबोला के 900 से अधिक संदिग्ध मामलों और 220 से अधिक संदिग्ध मौतों की जानकारी दी है। और पड़ोसी देश युगांडा की राजधानी कंपाला में नए संक्रमण सहित कुल 900 मामलों की पुष्टि हुई है। अधिकारियों के अनुसार ये प्रकोप इबोला के बुंडी बुगियो स्ट्रेन से संबंधित है। इसके लिए फिलहाल कोई स्वीकृत टीका और विशेष उपचार उपलब्ध नहीं है। विश्व दर्पण के लिए समाचार कक्ष से मैं मुकेश कुमार बल।
0: सिंगापुर ओपन ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगलको फाइनलमा आज सात्विक साईराज रङ्क रेड्डी र चिराग सेट्टीको भारतीय जोडीले इन्डोनेसियाका मोहम्मद सोहिबुल फिक्री र फजर अल्फियानसित प्रतिस्पर्धा गर्नेछन्। मई 2024 थाइल्यान्ड ओपन पछि भारतीय जोडीले उपाधि जितेको छैन। भारतीय जोडीले सेमी फाइनलमा दक्षिण कोरियाका सियो सेयुङ जे र किम वोन होलाई पराजित गरेको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन की बात कार्यक्रममा राष्ट्रको अमूल्य सम्पदाको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नवनियुक्त रक्षा प्रमुख CDS लेफ्टिनेन्ट जनरल NS राजा सुब्रमणिले सशस्त्र बलहरू राष्ट्रको सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। एडमिरल कृष्ण स्वामीनाथनले आज 27 नौसेना प्रमुखको रूपमा कार्यभार ग्रहण गर्नुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी पुनः 3:15 मा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

यहाँले सुन्नुभयो चन्द्रदीप भाइवारा साथीहरूको आवाजमा लोकगीत, शब्द अनि सङ्गीत थियो सुदीप भाइवारा चन्द्रदीप भाइवाको।

यो प्रसारण हो आकाशवाणी को एफएम 103.5 मेगाहर्ज को तरंगमा समय इस बेला दिवसो को ठीक 3 बजे र अब भने यहाँ लाई मनोरंजन गराइरहेछौं केही हिन्दी फिल्मी गीतहरूबाट। कार्यक्रमको प्रथम गीत यहाँ समक्ष राखिरहेछौँ फिल्म मेरी कमबाट अरिजित सिंहको आवाजमा, शब्द सन्दीप सिंहको छ भने सङ्गीत रहेको छ शिवमको।

यहाँले अहिले सुन्नुभयो अरिजित सिंह र श्रेया घोषालको युगल आवाजलाई, शब्द थियो कुमारको अनि संगीत सरिफ तोशीको।

आकाशवाणी खरसांग आज नचले यस फिल्मबाट अब भने राख्न गरेछु कार्यक्रमको अन्तिम गीत सुनिधि चौहानको आवाजमा शब्द जयदीप चानी र पियुष मिश्रको छ भने सङ्गीत रहेको छ सलिम सुलेमानको।

0: फिल्म गीतको कार्यक्रमपछि श्रोता अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार। देशवासीहरूलाई हालैको भीषण गर्मीमा अत्यधिक सावधानी अपनाउन र सरकारी निर्देशहरू पालन गर्न आग्रह गर्नुभएको छ। आकाशवाणीमा प्रसारित आफ्नो मन की बात कार्यक्रममा उहाँले मानिसहरूलाई घरबाट बाहिर निस्किनु अघि पर्याप्त पानी पिउन र घामबाट बच्ने उपायहरू अपनाउन सल्लाह दिनुभएको छ। प्रधानमन्त्रीले गर्मीबाट राहत पाउन आम, पन्ना, छाज, लस्सी, सत्तु, शर्बत, बेलपन्ना आदि शर्बतहरूको सेवन गर्नु उपयोगी हुने बताउनुभयो। उहाँले यी पेय पदार्थहरूले एक भारत श्रेष्ठ भारतको भावनालाई दर्शाउँदछ भन्नुभयो।
2: हाम्रो यहाँ गर्मी से लड्ने का तरिका भारत के अलग अलग क्षेत्रों की परम्परा का हिस्सा है और इसमें

0: एक भारत श्रेष्ठ भारत की भावना की झलक भी मिलती है। और एक बात जरूर ध्यान रखिएगा, इनमें से ज्यादातर चीजें हमारी अपनी रसोई से निकली है। आप भी गर्मी के दौरान देसी पेयजलों का खूब आनंद लीजिए।
1: युवा मामिला तथा खेल मंत्री मनसुख मांडवियाले आज मेघालय को राजधानी सिलोंग में आयोजित फिट इंडिया सन्डेज अन साइकिल को 76 संस्करण में भाग लिनुभयो। कार्यक्रम को उद्देश्य साइक्लिंग को माध्यमले युवा एथलीट र फिटनेस प्रति उत्साही नागरिकहरूलाई एक साथ ल्याएर फिटनेस र स्वास्थ्य जीवनशैलीलाई बढ़ावा दिनु हो। श्री मांडवियाले भारतभरि 6,000 भन्दा बढी स्थानहरूमा साइक्लिंग कार्यक्रमहरू आयोजना गरिने कुरा बताउनुभयो। पश्चिम एशियाको वर्तमान अवस्था र इन्धन खपत कम गर्न प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानलाई उल्लेख गर्दै उहाँले छोटो दूरी र दैनिक यात्राको लागि साइकल प्रयोग गर्नाले उच्च संरक्षणमा योगदान पुर्याउन सकिन्छ भनी बताउनुभयो। सो अवसरमा युवा मामिला तथा खेल राज्यमन्त्री रक्षा खड्सेले सिलोङमा साइक्लिङको लोकप्रियता निरन्तर बढ़िरहेको बताउनुभयो। अगरतला स्थित विशेष सीबीआई अदालतले एउटा महत्वपूर्ण निर्णयमा प्रगतिशील इन्फ्रा प्रोजेक्ट्स एण्ड सर्विसेज लिमिटेडका 3 वरिष्ठ अधिकारीहरूलाई 6 वर्षको कारावासको सजाय सुनाएको छ। दोषीहरूमा कम्पनीका अध्यक्ष अरिन्दम दास, दीपा शिखा चक्रवर्ती दास र प्रबन्ध निदेशक पारितोष दास सामेल छन्। अदालतले तीनै जनालाई आपराधिक षड्यन्त्र रच्ने, मानिसहरूलाई ठगी गर्ने र त्रिपुरा जमाकर्ता हित संरक्षण कानून उल्लंघनको दोषी ठहर गरेको छ। अनुसन्धानमा उनीहरूले 2009 त्रिपुरा र असममा आकर्षक लगानी योजनाहरूको प्रलोभनमा पारेर मानिसहरूलाई लगभग 7 करोड़ ठगी गरेको पत्तो लागेको छ। नागाल्याण्डमा उच्च शिक्षालाई सुदृढ पार्न दिमापुर सरकारी कलेजमा हिजो 3 नयाँ परियोजनाहरूको उद्घाटन गरियो। यी परियोजनाहरू प्रधानमन्त्री उच्चतर शिक्षा अभियान पीएम उषा अन्तर्गत शुरू गरिएको हो। नयाँ सुविधाहरूमा आधुनिक शैक्षिक भवन, विद्यार्थीहरूका लागि कौशल विकास र रोजगारीलाई बढ़ावा दिन इन्क्युबेसन र कौशल केन्द्र र छात्राहरूका लागि नयाँ छात्रावास सामेल छन्। उच्च शिक्षा तथा पर्यटन मन्त्री तेमजेन इम्ना अलङले यस अवसरमा स्मारक स्तम्भको अनावरण गर्नुभयो। भारतीय जनता पार्टी सिक्किमले राज्यमा लागू गरिएको सवारी साधनको अड इभन प्रणालीका कारण सिक्किमका जनताले व्यापक कठिनाईको सामना गर्नु परेको बताउँदै यस प्रणालीप्रति चिन्ता व्यक्त गरेको छ। भाजपा सिक्किमले आज प्रेस विज्ञप्ति जारी गर्दै सिक्किमको विशिष्ट तथा चुनौतीपूर्ण पहाड़ी भूगोल, सीमित यातायात विकल्पहरू र छरिएर रहेका बस्तीहरूको वास्तविकतालाई ध्यानमा राख्दा दैनिक आवागमनमा आफ्नै कठिनाईहरू छ। यस्तो अवस्थामा अड इभन प्रणालीले सर्वसाधारणलाई ठूलो असुविधा सृजना गरेको छ। विशेष गरी विद्यार्थी, शिक्षक, सरकारी कर्मचारी, किसान, साना व्यवसायी, दैनिक ज्यालादारी मजदूर, बिरामी तथा आफ्नो जीविकोपार्जन र अत्यावश्यक आवागमनका लागि निजी सवारी साधनमा निर्भर नागरिकहरू प्रत्यक्ष रूपमा प्रभावित भएको बताइएको छ। असम विधानसभाका पूर्व अध्यक्ष विश्वजीत दैमारीको कार्यकालमा भएको कथित अनियमित नियुक्तिहरू विरूद्ध विधानसभा सचिवालयमा व्यापक प्रशासनिक कार्यवाही गरिएको छ। भर्ती प्रक्रियालाई लिएर समीक्षा गरिएपछि अहिलेसम्ममा 28 कर्मचारीहरूको सेवालाई रद्द गरिएको छ। आईपीएल क्रिकेटको फाइनलमा आज गुजरात टाइटन्स र वर्तमान च्याम्पियन्स रोयल च्यालेन्जर्स बेङ्गलोर बीच म्याच हुनेछ। यो म्याच साँझ 7:30 बेङ्गलोरको अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। यसका साथै समाचार पूरा भयो।
2: अब आकाशवाणी प्रस्तुत गर्दछ कार्यक्रम विश्वमा हामी।

नमस्कार आदरणीय श्रोता, विश्वमा हामी कार्यक्रमको प्रतीक्षा साँचेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन। हजुरहरू समक्ष म उपस्थित भइसकेकी छु कार्यक्रम सञ्चालिका सुप्रिना, र आजको विश्वमा हामी कार्यक्रममा सुनौ एक भारतीय पार्श्व गायिका एस जानकी बारे केही जानकारीहरू। एक भारतीय पार्श्व गायिका र संगीत रचनाकार पनि हुनुहुने उनलाई जानकी अम्मा र दक्षिण भारतकी बुलबुल वा भारतकी बुलबुल भनेर व्यापक रूपमा चिनिन्छ। उनी भारतीय संगीतको इतिहासमा सबैभन्दा महान र प्रभावशाली गायिकाहरू मध्ये एक हुन्। उनले चलचित्र, एल्बम, टेलिभिजन र रेडियोमा 48,000 भन्दा बढी गीतहरू रेकर्ड गरेकी छिन्, जसमा तेलुगु, तामिल, कन्नड, मलयालम, हिन्दी, संस्कृत, उडिया, तुलु, उर्दू, पन्जाबी, बङ्गाली, कोङ्कणी साथै अङ्ग्रेजी, जापानी, जर्मन र सिङ्गली जस्ता विदेशी भाषाहरूमा एकल युगल कोरसहरू समावेश छन्। उनी भारतका बहुमुखी गायिकाहरूमध्ये एक हुन् र उनको असाधारण स्वरले भारतलाई मन्त्रमुग्ध बनाएकी छन्। उनले आफ्नो करियरमा सबैभन्दा धेरै गीतहरू गाउने भाषा कन्नड थियो, त्यसपछि मलयालम। उनको जन्म 23 अप्रेल 1938 ब्रिटिस भारतको मद्रास प्रेसिडेन्सीको गुन्टुरको रेपल्ले तालुकाको पल्लपट्लामा भएको थियो। उनका बाबु एक आयुर्वेदिक डाक्टर र शिक्षक थियो। उनले आफ्नो बाल्यकालको अधिकांश समय सिरसिलामा बिताए, जहाँ उनले 9 वर्षको उमेरमा पहिलो पटक स्टेज प्रस्तुतिको अवसर पाइन्। उनले नाच स्वरम विद्वान पैदी स्वामीबाट संगीतको आधारभूत कुराहरू सिकिन्।

उनले कहिले शास्त्रीय सङ्गीतमा कुनै औपचारिक तालिम लिएनन्। जानकीले 1959 बी रामप्रसादसँग विवाह गरिन्। जानकीको मातृभाषा तेलुगु हो, तर उनी तमिल, कन्नड, मलयालम र हिन्दीमा धारा प्रवाह कुराकानी गर्न र लेख्न सक्छिन्। 20 वर्षको उमेरमा जानकी आफ्नो काकाको सल्लाहमा सङ्गीतकार आर सुदर्शनसँग एभीएम स्टुडियोमा गायकको रूपमा काम गर्न चेन्नई सरेकी थिइन्। उनले 1957 तमिल चलचित्रबाट पार्श्व गायिकाको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन्। त्यसपछि उनले तेलुगु चलचित्रमा पनि आफ्नो प्रस्तुति दिइन्। उनले त्यस समय 6 भाषामा चलचित्रका गीतहरू गाइसकेकी थिइन्। उनले आफ्नो 60 वर्षको गायन करियरको रूपमा 10 कल्पना कलबाट मलयालम, लोरी, अम्मा पुविनम, रोजिन र 28 अक्टोबर 2017 मैसुरुमा आयोजित एक कन्सर्टको साथ अवकाश लिइन्। यस जानकीले आफ्नो करियरमा कन्नड भाषामा सबैभन्दा धेरै गीतहरू गाएकी छिन्। जानकीले आफ्नो पहिलो कन्नड गीत 60 दशकको सुरुवातसम्ममा उनले धेरै प्रख्यात सङ्गीतकारहरूसँग काम गर्न थालिन्। 1970 र 80 दशकभरि उनी कन्नड चलचित्रहरूमा नम्बर 1 महिला पार्श्व गायिका रहिन्। उनको 6 दशक लामो करियरमा भारतीय सङ्गीत उद्योगमा यस जानकीको योगदानले उनलाई क्वीन अफ मेलोडी, नाइटिङ्गेल अफ इन्डिया र एक्सप्रेसन क्वीन अफ इन्डिया म्युजिक जस्ता सम्मानजनक उपाधिहरू प्रदान गरियो।

19 वर्षको उमेरमा तमिल फिल्मबाट आफ्नो गायन करियर सुरु गरिन् र सोही वर्ष 6 फरक भाषामा पनि गीतहरू रेकर्ड गरिन्। आफ्नो करियरभरि एस जानकीले सङ्गीत र सङ्गीत उद्योगप्रतिको आफ्नो प्रेम, समर्पण र योगदानको लागि धेरै पुरस्कारहरू प्राप्त गरेकी छन्। उनको पुरस्कार कोटीहरूमा राष्ट्रिय चलचित्र पुरस्कार, मिर्ची सङ्गीत पुरस्कार, फिल्मफेयर पुरस्कार दक्षिण केरला राज्य चलचित्र पुरस्कार, नन्दी पुरस्कार, तमिलनाडु राज्य चलचित्र पुरस्कार, उडिसा राज्य चलचित्र पुरस्कार र फिल्मफेयर पुरस्कार समावेश छन्। यस जानकी अहिले आफ्ना अभिनेता छोरा मुरली कृष्ण र उनको परिवारसँग बसिन्। उनले सेप्टेम्बर 2016 आफ्नो करियर छोडिन् र यसलाई आफ्नो उमेरको कारण बताइन्। उनले स्पष्ट पारिन् कि उनी अब न त रेकर्डिङ गर्ने छिन् न त कार्यक्रमहरूमा गाउने छिन्। यस जानकीको मधुर स्वर अझै पनि श्रोताहरूको मन र हृदयमा बसेको छ। आजको विश्वमा हामी कार्यक्रममा श्रोताले सुन्नुभयो एक भारतीय पार्श्व गायिका र सङ्गीत रचनाकार एस जानकीको बारेमा केही जानकारीहरू। हवस् त श्रोता, आगामी अङ्कमा यस्तै विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने बाचाको साथमा अहिलेलाई भने घरिको काटाले हजुरहरूबाट बिदा माग्ने सङ्केत दिइसकेकोले गर्दा म सुप्रिना पनि हजुरहरूबाट बिदा चाहन्छु। नमस्कार।

गीत सुनेर हजुरहरूले अवश्य मनोरञ्जन त गर्नुभयो नि होला। अब लागौँ आजको विषयतर्फ। र आजको विषय रहेको छ मोबाइल फोनको फाइदा अनि नोक्सान। आजको आधुनिक युगलाई सूचना तथा प्रविधिको युग भनिन्छ। विज्ञान र प्रविधिले मानिसको जीवनलाई सजिलो, छोटो र व्यवस्थित बनाउँदै लगेका छन्। यिनै प्रविधिहरू मध्ये सबैभन्दा लोकप्रिय र आवश्यक उपकरण भनेको के हो? मोबाइल फोन। मोबाइल फोन पहिले केवल फोन गर्ने साधन मात्र थियो भने आज यो क्यामेरा, कम्प्युटर, रेडियो, टर्च, क्यालेन्डर, ब्याङ्क, किताब, विद्यालय, मनोरञ्जन केन्द्र जस्तै सबै कुरा बनेको छ। मोबाइल फोनले मानिसलाई संसारसँग जोडेको छ, तर यसको अत्याधिक प्रयोगले स्वास्थ्य, समय, सम्बन्ध र समाजमा नकारात्मक असर पनि पारेको देखिन्छ। त्यसैले मोबाइल फोनको फाइदा अनि नोक्सान दुवै पक्षलाई हामीले बुझ्न अति नै जरुरी छ। पहिला हामी मोबाइल फोनको फाइदा बारे जानौ। छिटो र सजिलो सम्पर्क। मोबाइल फोनबाट हामी टाढा रहेका परिवार, साथीभाइ र आफन्तसँग छिटो सम्पर्क गर्न सक्छौ। कल, मेसेज र भिडियो कल मार्फत सेकेन्डमै कुरा गर्न सकिन्छ। अर्को छ मोबाइल फोनले पढाइमा धेरै मदत गर्छ। विद्यार्थीहरूले अनलाइन कक्षा लिन, नोट्स पठाउन, शैक्षिक भिडियो हेर्न र विभिन्न एप्सबाट

ब्यास गर्न सक्छन्। गाउँ घरमा पनि मोबाइलले ज्ञानको पहुँच बढाएको छ। सूचना र समाचारको पहुँच मोबाइल फोनबाट देश विदेशको समाचार, मौसम जानकारी, सरकारी सूचना, स्वास्थ्य सम्बन्धी जानकारी आदि सजिलै थाहा पाइन्छ। व्यापार र रोजगारमा सहयोग, आजकल मोबाइल फोनबाट अनलाइन व्यापार गर्न, सामानको प्रचार गर्न र ग्राहकसँग कुरा गर्न सकिन्छ। सामाजिक सञ्जालबाट धेरै मानिसले रोजगारी पनि पाएका छन्। मोबाइलबाट पैसा पठाउने, बिल तिर्ने, रिचार्ज गर्ने काम सजिलो भएको छ। दुर्घटना वा आपतकालमा एम्बुलेन्स, प्रहरी वा परिवारलाई तुरन्त खबर गर्न एकदमै सजिलो भएको छ। यो त थियो मोबाइल फोनको फाइदाहरू।

जानौ मोबाइल फोनबाट हुने नोक्सान चाहिँ के रहेछ त। पहिलो छ, मोबाइल धेरै प्रयोग गर्दा आँखामा समस्या, टाउको दुख्ने, निन्द्रा नलाग्ने, कानमा असर र गर्दन ढाड दुख्ने समस्या हुन सक्छ। विशेष गरी राति मोबाइल चलाउँदा निन्द्रा बिग्रिन्छ। सामाजिक सञ्जाल, गेम र भिडियोमा धेरै समय बिताउँदा पढाइ वा काममा ध्यान घट्छ। यसले मानिसलाई अल्छी र लक्ष्यबाट टाढा बनाउँदै लान्छ। विद्यार्थीहरू मोबाइलमा धेरै व्यस्त हुँदा गृह कार्य नगर्ने, कक्षामा ध्यान नदिने र परीक्षा तयारीमा कमजोर हुने समस्या देखिन्छ। मोबाइलमा धेरै व्यस्त हुँदा परिवारसँग कुरा गर्ने समय घट्छ र साथीभाइसँग प्रत्यक्ष भेटघाट कम हुँदै जान्छ। यसले सम्बन्धमा दूरी बढाउँदै लान्छ। मोबाइलबाट गलत समाचार, अफवा, झुटो भिडियो छिटो फैलिन्छ। साथै ह्याकिङ, ठगी र ढाँट चोरी जस्ता साइबर अपराधको जोखिम पनि धेरै हुन जान्छ। मोबाइल चलाउँदै बाटो हिँड्दा वा गाडी चलाउँदा दुर्घटना हुने सम्भावना धेरै हुन्छ। त्यसैले सडकमा मोबाइल चलाउनु खतरनाक हुन्छ। मोबाइल फोनको फाइदा लिन अनि नोक्सान घटाउन हामीले मोबाइल चलाउने समय सीमित गर्ने, पढाइ र कामको बेला मोबाइल टाढा राख्ने, राति सुत्नु अघि मोबाइल नचलाउने, अनजान लिङ्क वा एपबाट बाँच्ने, परिवारसँग समय बिताउने जस्ता उपाय अपनाउनु पर्छ। मोबाइल फोन आधुनिक जीवनको आवश्यक साधन त हो, यसले शिक्षा, सूचना, व्यापार, सम्पर्क र आपतकालीन सेवामा ठूलो सहयोग गर्छ। तर यसको अत्याधिक प्रयोगले स्वास्थ्य बिगार्ने, समय नष्ट गर्ने, पढाइमा कमजोर बनाउने र सामाजिक सम्बन्धमा असर पार्ने समस्या पनि ल्याउँछ। त्यसैले श्रोता, मोबाइल फोनलाई सही तरिकाले प्रयोग गर्यो भने यो वरदान पनि बन्न सक्छ, तर यसलाई गलत ढङ्गले प्रयोग गर्यो भने यो अभिशाप पनि बन्न सक्छ। आजको विविध वार्ताको कार्यक्रममा श्रोताले सुन्नुभयो मोबाइल फोनको फाइदा अनि नोक्सान बारे केही जानकारीहरू। हवस् श्रोता, आगामी अङ्कमा अन्य यस्तै विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छु। तर अहिलेलाई भने घरिको काटाले हजुरहरूबाट बिदा माग्ने सङ्केत दिइसकेकोले गर्दा म सुप्रिना पनि हजुरहरूबाट बिदा चाहन्छु।

0: नमस्कार, यो आकाशवाणी हो। समाचार मनीष कानुबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई हालको भीषण गर्मीमा अत्याधिक सावधानी अप्नाउन र सरकारी निर्देशहरू पालन गर्न आग्रह गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंह र अस्ट्रेलियाका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री रिचर्ड मार्सले भोलि नयाँ दिल्लीमा दोस्रो भारत अस्ट्रेलिया रक्षा मन्त्रीहरूको संवादको सह अध्यक्षता गर्नुहुनेछ। भारत र नेपालले आज संयुक्त रूपमा नेपालको गण्डकी प्रान्तको मनाङ जिल्लाको नसन ग्रामीण नगरपालिकामा अस्पताल भवनको शिलान्यास गरेको छ। मौसम विभागले आगामी 5 दिनसम्म दक्षिण पश्चिम र दक्षिण पूर्वी अरब सागरका धेरै भागहरूमा दक्षिण पश्चिम मनसुन अगाडि बढ्नका लागि अनुकूल अवस्था रहेको बताएको छ। अनि आइपिएल क्रिकेटको फाइनलमा गुजरात टाइटन्स र वर्तमान च्याम्पियन्स रोयल च्यालेन्जर बेङ्गलोर बीच भिडन्त हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई हालको भीषण गर्मीमा अत्याधिक सावधानी अप्नाउन र सरकारी निर्देशहरू पालन गर्न आग्रह गर्नुभएको छ। आकाशवाणीमा प्रसारित आफ्नो मन की बात कार्यक्रममा उहाँले मानिसहरूलाई घरबाट बाहिर निस्कन अघि पर्याप्त पानी पिउन र घामबाट बाँच्ने उपायहरू अप्नाउन सल्लाह दिनुभएको छ। प्रधानमन्त्रीले गर्मीबाट राहत पाउन आमपन्ना, छाछ, लस्सी, सत्तु, शर्बत, बेलपन्ना र सोलकडी सेवन गर्न उपयोगी हुने बताउनुभयो। उहाँले यी पेय पदार्थहरूले एक भारत श्रेष्ठ भारतको भावनालाई प्रतिबिम्बित गर्ने पनि बताउनुभयो। प्रधानमन्त्रीले काशीको लङ्गडा, महाराष्ट्रको अल्फोन्सो, गुजरातको केसर र पश्चिम बङ्गालको हिमसागरको बारेमा चर्चा गर्नुहुँदै हरेक क्षेत्रको आँपको स्वाद र सुगन्ध अद्वितीय हुने बताउनुभयो। श्री मोदीले आँपले विश्व बजारमा सफलतापूर्वक प्रवेश गरेको र देशको कृषि अर्थव्यवस्थाको लागि यसको ठूलो महत्व रहेको बताउनुभयो। प्रधानमन्त्री मोदीले नेदरल्यान्डको आफ्नो हालैको भ्रमणको उल्लेख गर्नुहुँदै डच सरकारले चोलकालीन ताम्रपट्टिकाहरू भारतलाई फिर्ता गरेको बताउनुभयो। उहाँले यी ताम्रपट्टिकाहरूले चोल साम्राज्यको समुद्री पराक्रम र दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको यसको ऐतिहासिक सम्बन्धको प्रमाणको रूपमा काम गर्ने उल्लेख गर्नुभयो।
1: चोला काल की प्राचीन ताम्र पट्टिकाएं भारत को वापिस सौंपी गई। उस कार्यक्रम में नेदरलैंड्स के प्रधानमंत्री भी मौजूद थे। इनमें 21 बड़ी और 3 छोटी ताम्र पट्टिकाएं हैं। ये मुख्य रूप से राजा राजेंद्र चोला प्रथम द्वारा अपने पिता राजा राजा चोला के एक वचन को पूरा करने से जुड़ी है। इनमें आनाई मंगलम गाँव को एक बौद्ध विहार को दान देने का उल्लेख है। इनसे पता चलता है कि चोला साम्राज्य की समुद्री शक्ति कितनी मजबूत थी। दक्षिण पूर्व एशिया के देशों के साथ उनके संबंधों की जानकारी भी इनमें मिलती है।
0: उहाँले 100 मिटर स्प्रिन्टमा नयाँ कीर्तिमान कायम गर्ने गुरिन्दर वीरसिंह र अनिमेश कुजुरसँग पनि वार्ता गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, खगोल विज्ञानले देशको हरेक पुस्तामा जिज्ञासा जगाएको छ। प्रधानमन्त्रीले उत्तर प्रदेशमा नरबाट गङ्गा डल्फिन उद्धार गरेको भिडियोको पनि उल्लेख गर्नुभयो। उहाँले यस उद्धार कार्यमा नमामी गङ्गे अभियान अन्तर्गत स्थापित भारतको पहिलो गङ्गा डल्फिन उद्धार एम्बुलेन्सले खेलेको निर्णायक भूमिकाको प्रकाश पार्नुभयो। श्री मोदीले भन्नुभयो, गङ्गा डल्फिनको संरक्षणले नदीको जैविक विविधता र यसको अमूल्य प्राकृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
1: ये डॉल्फिन रेस्क्यू एम्बुलेंस बहुत खास है। इसे एक चलते फिरते अस्पताल की तरह तैयार किया गया है। इसमें डॉल्फिन को सुरक्षित रखने की व्यवस्था है, ऑक्सीजन की सुविधा है, विशेष स्ट्रेचर है, बचाव के उपकरण है। यानी अगर कोई डॉल्फिन घायल हो जाए, नहर में फंस जाए या नदी से कट जाए तो तुरंत उसकी मदद की जा सकती है।
0: श्री मोदीले नागरिकहरूलाई आफ्नो समुदायमा समाजको भलाइका लागि निरन्तर काम गर्नेहरूलाई पहिचान गर्न र आफै पनि असल काममा सक्रिय रूपमा संलग्न हुन अपिल गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंह र अस्ट्रेलियाका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री रिचर्ड मार्सलले भोलि नयाँ दिल्लीमा दोस्रो भारत अस्ट्रेलिया रक्षा मन्त्रीहरूको संवादको सह अध्यक्षता गर्नुहुनेछ। संवादमा रक्षा र सुरक्षा सहयोगलाई बलियो पार्ने, संयुक्त सेना अभ्यास सञ्चालन गर्ने र रक्षा उद्योगभित्रको सहकार्यमा चर्चा हुने, जसमा संयुक्त विकास र उत्पादन गतिविधिहरूको अवसरहरू समावेश छन्। मन्त्रालय अनुसार यो संवाद द्विपक्षीय रक्षा सम्बन्धलाई बलियो पार्न, रणनीतिक सहयोग बढाउन, हिन्द प्रशान्त क्षेत्रमा स्थिरता र सुरक्षा प्रवर्धन गर्न र रक्षा र सुरक्षा सहकार्यका लागि नयाँ अवसरहरू पहिचान गर्न महत्त्वपूर्ण हुनेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब रहल समाचार। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले भोलि मध्यप्रदेशको रायसेन जिल्लाबाट खेत बचाउ अभियान सुरु गर्नुहुनेछ। यो अभियान 30 जुनसम्म जारी रहनेछ। यसको प्राथमिक उद्देश्य उर्वरकको सन्तुलित र विवेकपूर्ण प्रयोग, मौसमसँग सम्बन्धित चुनौतीहरूको सन्दर्भमा किसानलाई समयमै सल्लाह प्रदान गर्नु, पञ्चायत स्तरमा सक्रिय सहभागिता सुनिश्चित गर्नु र विभिन्न योजनाहरूको लाभ सिधै गाउँहरूमा पुर्याउनु हो। अभियान सुरु हुनुभन्दा अघि श्री चौहानले यस पहलमा उनीहरूको सहभागिताको बारेमा सबै राज्यका मुख्यमन्त्रीहरूसँग कुराकानी गर्नुहुनेछ। श्री सिंहले केन्द्रीय मन्त्री र अन्य जनप्रतिनिधिहरूलाई पनि यस प्रयासमा सामेल हुन अनुरोध गर्नुभएको छ। उहाँले कृषि विज्ञान केन्द्रहरू, ICAR संस्थानहरू, कृषि विश्वविद्यालयहरू र केन्द्र र राज्य दुवै सरकारका वरिष्ठ कृषि अधिकारीहरूसँग भर्चुअल रूपमा संवाद गर्नुभयो र उनीहरूलाई जनसहभागिता मार्फत अभियानलाई अगाडि बढाउन आग्रह गर्नुभयो। भारत र नेपालले आज संयुक्त रूपमा नेपालको गण्डकी प्रान्तको मनाङ जिल्लाको नासन ग्रामीण नगरपालिकामा अस्पताल भवनको शिलान्यास गरेको छ। यस परियोजनाका लागि भारतले 5,60,00,000 नेपाली रुपियाँ सहयोग गर्नेछ। काठमाडौँ स्थित भारतीय दूतावासका उपप्रमुख डाक्टर राकेश पाण्डे र नासन ग्रामीण नगरपालिका अध्यक्ष धनबहादुर गुरुङले शिलान्यास गरे। यो पहलले स्वस्थ सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ। कोइला तथा खनन मन्त्री जी किशन रेड्डीले प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्षको कार्यकालमा देशमा उल्लेखनीय परिवर्तन भएको बताउनु भएको छ। आज हैदराबादमा मन की बात कार्यक्रम सुनेपछि पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले देशभरिका करोडौं जनताले हरेक महिना यो कार्यक्रमको उत्साहपूर्वक प्रतीक्षा गर्ने बताउनुभयो। श्री रेड्डीले अवसंरचना विकास अन्तर्गत राष्ट्रिय राजमार्गको विस्तार, रेलवे नेटवर्कको विस्तार, नयाँ रेलहरूको परिचालन र रेलवेभित्र नयाँ प्रविधिहरू अपनाउने जस्ता पहलहरू गरिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, देशमा विमानस्थलहरूको संख्या 70 बढेर लगभग 150 पुगेको छ। केन्द्रीय मन्त्रीले प्रधानमन्त्री ग्राम सडक योजना मार्फत देशभरिका दुर्गम गाउँहरूमा पुग्न सडकहरू निर्माण भइरहेको पनि बताउनुभयो। भगवान बुद्धका पवित्र अवशेषहरू भारतीय वायुसेनाको विमान दिल्लीबाट मंगोलिया पुगेको छ। यो पहल भारतीय वायुसेनाको मित्र राष्ट्रहरूसँगको सांस्कृतिक सम्बन्धलाई बलियो पार्ने प्रयासहरूको एक भागको रूपमा गरिएको हो। आकाशवाणीको 90 वर्षगाँठको अवसरमा आज बिहान आकाशवाणी अहमदाबादमा वकथन आयोजना गरिएको थियो। यो 4 किलोमिटर लामो वकथन बिहान 6 बजी सुरु भयो। आकाशवाणी र दूरदर्शन केन्द्रका कर्मचारीहरूले ठूलो संख्यामा भाग लिएका थिए। वकथन आकाशवाणी केन्द्रबाट सुरु भएर आश्रम रोड र रिभरफ्रन्ट मार्ग हुँदै आकाशवाणी केन्द्रमा फर्केर समाप्त भयो। उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा हिजो रातिदेखि निरन्तर वर्षा भएको कारण केदारनाथ तीर्थयात्रा अस्थायी रूपमा स्थगित गरिएको छ। मौसम विभागले जारी गरेको अरेन्ज अलर्टपछि तीर्थयात्रीहरूको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिएको हो। जिल्ला प्रशासन अनुसार मौसम सुधार नभएसम्म कुनै पनि तीर्थयात्रीहरूलाई केदारनाथ तीर्थयात्रा मार्ग अगाडि बढ्न अनुमति दिने छैन। प्रशासनले सबै सेक्टर मजिस्ट्रेट, पुलिस कमिश्नरेट, DDRF, SDRF, NDRF र अन्य सम्बन्धित विभागलाई उच्च सतर्कता बस्ने निर्देश दिएको छ। आपतकालीन अवस्थामा आपतकालीन सञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिनेछ। हेल्पलाइन नम्बरहरू 89587-57335-82183-26386 सम्पर्क गर्न सकिनेछ। मौसम विभागले आगामी 4-5 दिनमा दक्षिण पश्चिम र दक्षिण पूर्वी अरब सागरका धेरै भागहरूमा, लक्षद्वीप टापुहरू र केरल र तमिलनाडुका केही भागहरूमा दक्षिण पश्चिम मनसुन अगाडि बढ्नका लागि अनुकूल अवस्था रहेको बताएको छ। मौसम विभागले भोलिसम्म ओडिसा, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा र लक्षद्वीपमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। आइपिएल क्रिकेटको फाइनलमा गुजरात टाइटन्स र वर्तमान च्याम्पियन्स रोयल च्यालेन्जर बेङ्गलोर बीच आज साँझ अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भिडन्त हुनेछ। यो म्याच साँझ 7:30 सुरु हुनेछ। यो समाचार युट्युबमा @AR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीहरूलाई हालको भीषण गर्मीमा अत्यधिक सावधानी अप्नाउन र सरकारी निर्देशहरू पालन गर्न आग्रह गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंह र अस्ट्रेलियाका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री रिचर्ड मार्सले भोलि नयाँ दिल्लीमा दोस्रो भारत अस्ट्रेलिया रक्षा मन्त्रीहरूको संवादको सह अध्यक्षता गर्नुहुनेछ। भारत नेपालले आज संयुक्त रूपमा नेपालको गण्डकी प्रान्तको मनाङ जिल्लाको नासन ग्रामीण नगरपालिकामा अस्पताल भवनको शिलान्यास गरेको छ। मौसम विभागले आगामी पाँच दिनसम्म दक्षिण पश्चिम र दक्षिण पूर्वी अरब सागरका धेरै भागहरूमा दक्षिण पश्चिम मनसुन अगाडि बढ्नका लागि अनुकूल अवस्था रहेको बताएको छ। अनि आइपिएल क्रिकेटको फाइनलमा गुजरात टाइटन्स र वर्तमान च्याम्पियन्स रोयल च्यालेन्जर बेङ्गलोर बीच भिडन्त हुनेछ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।